0: ملے گی اور نیوزیلینڈ میں بھارتیہ کاروبار کے لیے نئے افسر کھلیں گے۔ یہ سماچار ہمارے نیوز آن اے آئی آر ایپ اور ہماری ویب سائٹ www.newsonair.gov.in پر بھی اپلبدھ ہیں۔ دوپہر سماچار میں آپ کا پھر سواگت ہے۔ رکشا منتری راجناتھ سنگھ نے آج وشاکھا پٹنم میں سودیشی سٹیلتھ فرگیٹ آئی این ایس مہیندر گری کو نوسینا کے پوروی بیڑے میں شامل کیا۔ پریوجنا 17 ایکا یہ یدھ پوت بھارت کی بڑھتی سمندری شکتی اور سودیشی رکشا کشمتا کا پریچایک ہے۔ شری سنگھ نے کہا کہ بھارت پارمپرک رکشا کشمتاؤں اور انت پرودیوگکیوں کو سدھڑ کر کے ایک مضبوط آتم نربھر اور بھوشیہ کے لیے تیار رکشا بل کا نرماڑ کر رہا ہے۔ شری سنگھ نے کہا کہ آئی این ایس مہیندر گری میں 75% سے ادھک سودیشی گھٹکوں کا استعمال ہوا ہے۔ انہوں نے کہا کہ یہ یدھ پوت اتیادھونک سودیشی ہتھیاروں سے سسجت ہے، اس سے ہند مہاساگر میں بھارت کی سمندری طاقت اور بڑھے گی۔
1: آئی این ایس مہیندر گری میں ملٹی فنکشن راڈار کے ساتھ لانگ رینج سرفیس ٹو ایئر میسائلز کا کمبینیشن ہے جو آکاش سے آنے والے کسی بھی خطرے کو دور سے ہی پہچان کر نشٹ کر سکتے ہیں، اور اس میں انڈیجنس راکٹ لانچر ہے، ٹارپیڈو لانچرز ہے، ایک انٹیگریٹڈ اینٹی سب میرین ڈیفنس سسٹم ہے، الیکٹرانک وارفیئر سوٹ ہے اور کلوز ان ویپن سسٹم بھی ہے۔ یہ تمام چیزیں آئی این ایس مہیندر گری کو مہیندر گری پروت کے سمان ہی ابھید اور مضبوط بناتی ہیں۔
0: سڑک پریوہن اور راجمارگ منتری نتن گڑکری نے آج مہاراشٹر کے ناگپور میں برکس دیشوں کے پریوہن منتریوں کی تیسری بیٹھک کی ادھیکشتا کی۔ شری گڑکری نے بتایا کہ بیٹھک میں ویکلپک جیو ایندھن تتھا پردوشن مکت پرودیوگکیوں کے مادھیم سے سڑک، ریل، ویمانن اور جل پریوہن کو کاربن نیوٹرل بنانے کے اپایوں پر چرچا ہوئی۔ انہوں نے بتایا کہ سہیوگ کو اور مضبوط کرنے کے لیے برکس منتری استریہ گھوشنا 2026 اپنائی گئی ہے۔ بیٹھک میں برازیل، چین، مصر، انڈونیشیا، ایران، روس، سعودی عرب، دکشن افریقہ، ایتھیوپیا اور سنیکت عرب امیرات کے پریوہن منتریوں نے اپنے وچار ساجھا کیے۔ بھارت کی برکس ادھیکشتا کے انترگت دو دن کی یہ بیٹھک آج سے ناگپور میں شروع ہوئی۔ گرہ منتری امیت شاہ آج نئی دلی میں جے پرکاش نارائن سارجنک پستکالے کا شبھارمبھ کیا۔ شری شاہ نے یواؤں سے پستکالیوں میں جانے کا آگرہ کیا۔ انہوں نے کہا کہ پستکیں ویکتتو نرماڑ میں مہتوپورن بھومکا نبھاتی ہیں۔ شری شاہ نے کہا کہ مہان کرانتیکاری اور وچارک جے پرکاش نارائن نے دیش کے وکاس میں مہتوپورن یوگدان دیا ہے۔
2: किशोरों ने और युवाओं ने अपने रुचि के विषय छान लेने चाहिए और सुने सुनाए ज्ञान की बगैर हमारे रुचि के विषय में जिन्होंने पूरा जीवन खपा दिया है, जिन्होंने पूरा जीवन लगा दिया है, ऐसे लोगों ने जो अपने अनुभव, अपने विचार, अपना चिंतन और चिंतन की व्यवहारिता जो पुस्तकों में अंकित की है उसको पढ़ना चाहिए। ये बहुत बड़ा मौका है दिल्ली के युवाओं के लिए कि फ्री ऑफ कॉस्ट 32,000 पुस्तक और 1 करोड़ ई बुक का एक्सेस है।
0: रेल मंत्री अश्विनी वैष्णव ने कहा है कि हैदराबाद को प्रमुख हाई स्पीड रेल हब के रूप में विकसित किया जाएगा। प्रस्तावित बुलेट ट्रेन कॉरिडोर हैदराबाद को पुणे, चेन्नई और बेंगलुरु से जोड़ेगा। हैदराबाद में श्री वैष्णव ने कहा कि हाई स्पीड रेल नेटवर्क से यात्रा में लगने वाले समय में कमी आएगी और दक्षिण भारत में रेल संपर्क मजबूत होगा। स्वास्थ्य मंत्री जगत प्रकाश नड्डा ने कहा है कि स्वैच्छिक परिवार नियोजन, जागरूक निर्णय और स्वस्थ परिवार समावेशी तथा सतत विकास की मजबूत नींव है। विश्व जनसंख्या दिवस पर उन्होंने कहा कि इस वर्ष का विषय मां और बच्चे के कल्याण के लिए गर्भधारण के बीच स्वस्थ अंतराल और नियोजित पितृत्व है। उन्होंने कहा कि अभियान का नारा जब बच्चों में हो सही अंतराल, परिवार बने स्वस्थ और खुशहाल, गुणवत्तापूर्ण परिवार नियोजन सेवाओं तथा जागरूक प्रजनन संबंधी निर्णयों के महत्व को दर्शाता है। ये समाचार आकाशवाणी से प्रसारित किए जा रहे हैं। ताजा समाचार जानने के लिए आप हमारे न्यूज ऑन AIR ऐप और सोशल मीडिया हैंडल @AIRNewsHindi को फॉलो कर सकते हैं। ये आकाशवाणी है। जापान के दक्षिणी द्वीपों में आज तूफान बावी के टकराने की खबर है। इस दौरान द्वीपों में तेज हवाएं चली और मूसलाधार बारिश हुई। लगभग 144 किलोमीटर प्रति घंटे की रफ्तार वाली हवाओं के साथ तूफान बावी के कल तड़के चीन के झेजियांग प्रांत में टकराने का अनुमान है। इस तूफान के कारण जापान के ओकिनावा प्रांत में 200 से अधिक